0: अस्सलाम वालेकुम वरहमतुल्लाहि व बरकातुहु। दोस्तों, मेरे यानी सरवर मिर्ज़ा के साथ आइए जानते हैं वज़ारत दाखला से वीकली अपडेट।
1: हर हफ्ते की सबसे जरूरी अपडेट लेकर आ रहे हैं आरजे सरवर एमओआई वीकली अपडेट प्रोग्राम में। एमओआई वीकली अपडेट प्रोग्राम में वज़ारत दाखला की हर एक एक्टिविटी, जरूरी खबरें और आपकी फैमिली के लिए इम्पोर्टेंट अवेयरनेस, सब कुछ मिलेगा यहाँ, कुछ मिलेगा यहाँ। और जानिए वो सब जो आपके लिए मैटर करता है। एमओआई वीकली अपडेट, एमओआई वीकली अपडेट, आपका वीकली डोज ऑफ न्यूज एंड मच मोर विद आरजे सरवर, विद आरजे सरवर।
0: डायरेक्टर जनरल पब्लिक सिक्योरिटी मेजर जनरल मोहम्मद जासिम अल सुलैती ने सीरियन अरब रिपब्लिक की सेंट्रल अथॉरिटी फॉर कंट्रोल एंड इंस्पेक्शन के चेयरमैन आमिर अल अली से मुलाकात की। मुलाकात के दौरान दो तरफा बाहमी दिलचस्पी के कई मौजूदात पर तबादला ख्याल किया गया और मुतल्लिका शोबों में तआवुन को मजीद फरोग देने और महारत के तबादलों के तरीकों पर भी गौर व खौज़ किया गया। इसके अलावा दोनों जानिब से इस बात पर भी जोर दिया गया कि मुश्तरका दिलचस्पी के मैदानों में तआवुन और राब्तों को मजबूत बनाना दोनों मुमालिक के लिए अहमियत रखता है। समईन, मैत्राश ऐप के जरिए सर्च एंड फॉलो अप डिपार्टमेंट अफराद और इदारों को सिर्फ चंद आसान कदम में माली दावे और सफरी टिकटों की फीस अदा करने की सहूलत फराहम करती है। अगर आपको माली दावे या ट्रैवल टिकट्स की फीस अदा करनी हो तो ये काम मैत्राश ऐप के जरिए चंद आसान स्टेप्स के जरिए अंजाम दिया जा सकता है। मैत्राश ऐप की होम स्क्रीन से सिक्योरिटी पर क्लिक करें, फिर फाइनेंशियल क्लेम्स का इंतखाब करें। इसके बाद पर्सनल या कंपनी में से किसी एक ऑप्शन को चुनें, फिर क्लेम की किस्म सिलेक्ट करें यानी फीस एंड फाइंस या टिकट्स और नेक्स्ट पर क्लिक करें। अब जिस क्लेम रिकॉर्ड की अदायगी करनी हो उसे सिलेक्ट करें और पे पर क्लिक करें। इसके बाद अपना पसंदीदा पेमेंट मेथड इस्तेमाल करते हुए अदायगी को मुकम्मल कर लें। वजारत दाखला का कहना है कि आपकी खिदमत करना हमारे लिए बाई से मसर्रत है। पुलिस एकेडमी के पुलिस ऑफिसर इंस्टीट्यूट ने सिक्योरिटी लीडरशिप इन द एज ऑफ आर्टिफिशियल इंटेलिजेंस के उन्वान से एक लेक्चर का अहतमाम किया। इस लेक्चर में वजीर दाखला के कानूनी मुशीर और पुलिस एकेडमी के जनरल सुपरवाइजर मेजर जनरल डॉक्टर अब्दुल्ला यूसुफ अल माल और मुख्तलिफ डिपार्टमेंट्स के डायरेक्टर्स, कमेटीज के सरबराहान, असिस्टेंट्स और ऑफिसर्स ने शिरकत की। लेक्चर में स्पेन के बैनुल अक्वामी साइबर सिक्योरिटी स्ट्रेटेजी और डिजिटल ट्रांसफॉर्मेशन के माहिर रैमसेस गैलेगो, अमेरिका के लीडरशिप एक्सपर्ट और एग्जीक्यूटिव एडवाइजर मार्क फ्रिट्ज ने खिताब किया, जहां माहिरीन ने मुख्तलिफ अदवार में आने वाली टेक्नोलॉजी की तब्दीलियों का जायजा पेश किया जो आज आर्टिफिशियल इंटेलिजेंस तक पहुंच चुकी हैं। इसके साथ उन्होंने इस बात पर भी रोशनी डाली कि मुअस्सर लीडरशिप किस तरह इंसानी सरमाए यानी ह्यूमन कैपिटल की हिफाजत और तरक्की में अहम किरदार अदा करती है। लेक्चर के अख्तिताम पर आर्टिफिशियल इंटेलिजेंस के तेजी से तब्दील होते मंजरनामे में सिक्योरिटी लीडरशिप्स के चैलेंजेस और मवाकों पर बातचीत की गई और इस बात पर भी जोर दिया गया कि जदीद टेक्नोलॉजीज से फायदा उठाते हुए सिक्योरिटी कामों में इंसानी वसाइल के बुनियादी और मरकजी किरदार को भी बरकरार रखना नहायत अहम है। वजारत दाखला के डिपार्टमेंट ऑफ पीनल एंड करेक्शनल इंस्टीट्यूशंस ने वजारत औकाफ और इस्लामी उमूर के तआवुन से एक तकरीब का अहतमाम किया जिसमें उन कैदियों को इज्जत अफजाई से नवाजा गया जिन्होंने कुरान करीम हिफ्ज कर लिया है। ये एतराफ उनकी मेहनत, लगन और अपने वक्त को अल्लाह सुबहाना व ताला की किताब हिफ्ज करने में बेहतर अंदाज से इस्तेमाल करने के जज्बे के लिए किया गया। तकरीब में वजारत औकाफ और इस्लामी उमूर के अंडर सेक्रेटरी और परमानेंट कमेटी फॉर पीनल एंड करेक्शनल इंस्टीट्यूशंस के वाइस चेयरमैन शेख डॉक्टर खालिद बिन मोहम्मद बिन गानिम अलसानी, डायरेक्टर डिपार्टमेंट ऑफ पीनल एंड करेक्शनल इंस्टीट्यूशंस मेजर जनरल नासिर मोहम्मद ईसा अल सैयद और मुतअद्दिद ऑफिसर्स ने शिरकत की। इस मौके पर इस बात पर जोर दिया गया कि कैदियों की इसलाह, रहनुमाई और बहाली के लिए दीनी और अखलाकी कदरों को फरोग देना नहायत अहम है। कुरान हिफ्ज करने वाले कैदियों की हौसला अफजाई इस बात का सबूत है कि मुतालिका इदारे कैदियों की शख्सियत साजी और उन्हें मुआशरे में मुस्बत किरदार के साथ दोबारा शामिल करने के लिए पुरअज़्म हैं। ये कदम वजारत दाखला और मुतालिका इदारों की उन कोशिशों का हिस्सा है जो कैदियों की इसलाह, रिहैबिलिटेशन और मुआशरे में कामयाब वापसी को यकीनी बनाने के लिए की जा रही हैं। سامعین، جنرل ڈائریکٹوریٹ آف ٹریفک کے منظور شدہ طریقہ کار کے مطابق ڈرائیونگ لائسنس حاصل کرنے کے لیے چند بنیادی شرائط اور مراحل پورے کرنا ضروری ہیں۔ ڈرائیونگ لائسنس کے لیے درخواست دینے والے شخص کے پاس شناختی ثبوت یعنی آئی ڈی پروف، ذاتی تصویر یا پرسنل فوٹو اور میڈیکل معائنہ جس میں نظر اور صحت کا جائزہ شامل ہے ہونا لازمی ہے، اور وہیں مقیم افراد کے لیے ویلڈ ریسیڈنس پرمٹ بھی درکار ہوتا ہے۔ لائسنس حاصل کرنے کے لیے لائٹ وہیکلز اور موٹر سائیکلز، اور وہیں مختصر جسمانی معذور افراد کے لیے کم از کم عمر 18 سال مقرر گئی ہے، جبکہ ہیوی وہیکلز، مشینری اور پبلک ٹرانسپورٹ لائسنس کے لیے کم از کم عمر 21 سال ہونی چاہیے۔ اس کے علاوہ اپلیکینٹ کا تصدیق شدہ ڈرائیونگ اسکول میں داخلہ لینا اور تھیوریٹیکل اور پریکٹیکل دونوں ٹیسٹ کامیابی سے پاس کرنا ضروری ہے۔ ٹیسٹ کی کامیابی کے بعد ڈرائیونگ لائسنس کو ڈرائیونگ اسکول کے ٹریفک آفس سے یا پھر میتراش ایپ اور منسٹری آف انٹیریئر کی ویب سائٹ کے ذریعے آن لائن پرنٹ کروایا جا سکتا ہے۔ وزارت داخلہ کا کہنا ہے کہ آپ کی خدمت کرنا ہمارے لیے باعث مسرت ہے، مگر یاد رکھیے کہ ڈرائیونگ لائسنس کے بغیر گاڑی چلانا سڑک استعمال کرنے والوں کی سلامتی کے لیے خطرہ بن سکتا ہے۔ ریاست قطر نے عرب انٹیریئر منسٹرز کاؤنسل کے رکن ممالک کے لائجن آفیسرز کے چھٹے اجلاس میں شرکت کی، جو تونیشیا میں کاؤنسل کے جنرل سیکرٹریٹ کے مرکز پر منعقد ہوا۔ اجلاس میں مجرمانہ مقدمات اور کرمنل پروسیکیوشن سے متعلق امور پر بحث کی گئی، جہاں وزارت داخلہ کے وفد کی قیادت اسسٹنٹ ڈائریکٹر عرب اینڈ انٹرنیشنل پولیس کمیونیکیشن ڈپارٹمنٹ میجر عبداللہ البنینی نے کی۔ اجلاس کے دوران ایجنڈا میں شامل مختلف موضوعات کا جائزہ لیا گیا اور ان پر مناسب سفارشات منظور کی گئیں۔ یہ شرکت عرب ممالک کے درمیان سیکیورٹی اور قانون مضبوط بنانے اور مشترکہ دلچسپی کے معاملات میں رابطے اور ہم آہنگی کو فروغ دینے کی کوششوں کا حصہ ہیں۔ سامعین، جنرل ڈائریکٹوریٹ آف ٹریفک نے انڈسٹریل ایریا کے وہیکل امپاؤنڈ یارڈ اسٹریٹ 52 میں امپاؤنڈڈ گاڑیوں کی عام نیلامی یا پبلک آکشن کا اعلان کیا ہے۔ یہ نیلامی اتوار 4 اکتوبر 2026 سے شروع ہوگی اور 2 ہفتوں تک جاری رہے گی۔ نیلامی کا وقت دوپہر 3 بجے سے شام 6 بجے تک مقرر کیا گیا ہے۔ دلچسپی رکھنے والے افراد نیلامی میں شامل گاڑیوں کا معائنہ بدھ اور جمعرات یعنی 30 سپٹمبر اور 1 اکتوبر 2026 کو صبح 7 بجے سے دوپہر 12 بجے تک وہیکل کمپاؤنڈ یارڈ انڈسٹریل ایریا اسٹریٹ 52 میں کر سکتے ہیں۔ جنرل ڈائریکٹوریٹ آف ٹریفک کو دعوت دی ہے کہ وہ مقرر اوقات اور شرائط کے مطابق نیلامی میں شرکت کر سکتے ہیں۔ مزید تفصیلات اور شرائط معلوم کرنے کے لیے منسٹری آف انٹیریئر کے آفیشیل چینل سے رابطہ کیا جا سکتا ہے۔ ریاست قطر نے عرب انٹیریئر منسٹرز کاؤنسل کے زیر انتظام مختلف اداروں کی 43rd کوارڈینیشن میٹنگ میں شرکت کی، جو جمہوریہ تونیشیا میں کاؤنسل کے جنرل سیکرٹریٹ کے ہیڈ کوارٹرز پر منعقد ہوئی۔ وزارت داخلہ کے وفد کی قیادت انٹرنیشنل کوآپریشن ڈپارٹمنٹ میں ہیڈ آف گلف اینڈ عرب افیئر سیکشن لیفٹیننٹ کرنل عبد الرحمن بن حمد ال ثانی نے کی۔ اجلاس کے دوران ایجنڈا میں شامل مختلف موضوعات پر بحث کی گئی اور عرب ممالک کے درمیان سیکیورٹی اور اداری تعاون کو مزید فروغ دینے کے حوالے سے تبادلہ خیال کیا گیا۔ میٹنگ کے اختتام پر ایجنڈا کے مطابق کئی اہم سفارشات منظور کی گئیں اور ان پر مناسب فیصلے کیے گئے۔ یہ شرکت عرب ممالک کے درمیان مشترکہ سیکیورٹی تعاون، ہم آہنگی اور تجربات کے تبادلے کو مضبوط بنانے کی کوششوں کا حصہ ہے۔ اور جنرل ڈائریکٹوریٹ آف ٹریفک نے اعلان کیا ہے کہ سوم ایپ کے ذریعے نئے خاص وہیکل رجسٹریشن نمبرز جاری کیے جا رہے ہیں۔ ان نمبرز کے لیے ایکسپریشن آف انٹرسٹ کا آپشن جمعرات 1 اکتوبر 2026 صبح 10 بجے سوم ایپ کے مخصص سیکشن میں فعال کر دیا جائے گا۔ دلچسپی رکھنے والے افراد اپنی پسندیدہ نمبر پلیٹ کے لیے درخواست دے سکتے ہیں اور پہلی ایکسپریشن آف انٹرسٹ کے 72 گھنٹوں کے اندر سیکیورٹی ڈپوزٹ

0: कैंसर के स्पॉट्स गए होते हैं या ट्यूमर्स गया होता है, जैसे बोन में मोर कॉमन है, 80-90% को बोन में चला जाता है, लिम्फ नोड में, कुछ पेशेंट के लिवर और उसमें भी, तो उसमें ये अपटेक हम देखते हैं। तो फिर हम फुल पिक्चर को डिस्कस करते हैं, हमारे जो मेडिकल ऑन्कोलॉजिस्ट हैं, रेडिएशन ऑन्कोलॉजिस्ट हैं, सर्जन हैं, और हमारा एक कंबाइंड क्लिनिक भी होता है। जिन पेशेंट का अगर प्रोस्टेट कैंसर लो रिस्क है या सिर्फ प्रोस्टेट तक महदूद है, जिसको हम स्टेज वन या टू कह सकते हैं, तो इन पेशेंट के तो अगर वो क्लिनिकल कंडीशन मतलब जनरल हेल्थ सही है, फिट है, तो ये सर्जरी के लिए जाते हैं।
1: ठीक।
0: सर्जरी के बाद फिर हम दोबारा डिस्कस करते हैं कि कुछ इसके ट्यूमर के बकाया कुछ तो रह नहीं गया।
1: जी ठीक है।
0: और जो पेशेंट स्टेज थ्री होते हैं जिसमें कभी कभार ये ट्यूमर काफ़ी बढ़ जाता है, तो उसमें दो ऑप्शन हम पेशेंट को देते हैं। यंगर पेशेंट को, यंगर से मेरा मुराद है कि यंगर देन 60 जो है, उनको हम ऑप्शन देते हैं सर्जरी या फिर रेडिएशन और हार्मोनल ट्रीटमेंट की।
1: ठीक है।
0: जो थोड़े से एल्डरली पेशेंट होते हैं 65 और 70 अबाव और अभी भी स्टेज थ्री है, तो उनको हम प्रेफर करते हैं कि रेडिएशन दें और हार्मोन दें। हम हार्मोन इंजेक्शन शुरू करते हैं
1: जी।
0: फिर तकरीबन 2-3 महीने के बाद इनकी रेडिएशन होती है, तो दैट इज़ ऑलमोस्ट आप कह सकते हैं कि इक्वल टू सर्जरी।
1: ठीक है।
0: और
1: तो
0: जो
1: सर्जरी करने के बाद फिर करते हैं या
0: नहीं,
1: फिर
0: उस वक्त फिर सर्जरी
1: नहीं
0: होती, हम वो ऐसे उसको रेडिएट करते हैं जैसे मतलब कि आपने उसकी सर्जरी कर ली, पूरा वो बर्न करते हैं उस एरिया को, और यहाँ पे जो है वो रेडिएशन टेक्नोलॉजी अवेलेबल है, हम IMRT और VMRT जो वॉल्यूमेट्रिक रेडियोथेरेपी है या इंटेंस मॉड्यूलेटेड रेडियोथेरेपी है, वो देते हैं, विच इज़ आजकल स्टैंडर्ड है, और इसके बिल्कुल रिस्क और कॉम्प्लिकेशन बहुत कम है। आज से 15-16 साल पहले जो एक्सटर्नल बीम रेडिएशन हुआ करती थी उसकी टॉक्सिसिटी वगैरह बहुत ज्यादा थी, अभी जो है वो काफी कम है
1: जी, अल्हम्दुलिल्लाह।
0: और जो पेशेंट स्टेज फोर है
1: जी,
0: उनकी फिर अलहदा एक स्टोरी है।
1: ठीक है। इसमें जैसे स्टेजेस हैं, जैसे हम और भी कोई भी जब बात करते हैं कैंसरस डिजीज की, तो उसमें मुख्तलिफ स्टेजेस जो हैं वो, इसमें भी उसी तरह
0: बिल्कुल
1: से?
0: बिल्कुल, इसमें भी हम देखते हैं कि टी ट्यूमर जो है, ट्यूमर का साइज कितना है, कौन से लोब में है, दोनों लोब में है या एक में है, T1 है, T2 है, T3 है या T4 है।
1: अच्छा।
0: उसके बाद साथ इसके लिम्फ नोड देखते हैं कि इसके रीजनल लिम्फ नोड तक डिजीज है, जो पेल्विक लिम्फ नोड्स हैं, इंगुएनल लिम्फ नोड्स हैं, नॉन रीजनल लिम्फ नोड हैं, जैसे पैरावोर्टिक वगैरह लिम्फ नोड हैं, अगर वहाँ तक पहुँचे तो इसको नॉन रीजनल लिम्फ नोड कहते हैं, तो वो एक्चुअली उसमें वो एक किस्म का मेटास्टैटिक हो जाता है, या फिर ये देखते हैं स्टेज फोर है, जैसे बोन में चला गया है, लिवर लंग में चला गया है। जी
1: मेटास्टैटिक ये कि पूरी जैसे बॉडी में, जिस्म में अलग अलग कोई बोन्स में, लिवर में, या खुदा न खास्ता मतलब किसी और जगह पर जो है वो फैल सकते हैं।
2: आप सुन रहे हैं प्रोग्राम हेल्थ गाइड विद डॉक्टर फौजिया शफीक, ओनली ऑन FM 107, दिल से देसी।
3: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें,
4: आज ही राब्ता करें
3: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488886 पर या ईमेल करें marketing@qmc.qa।
5: नया जमाना और अनप्लग गाने, दिल खोल के होंगी आपके खत की बातें, छोटी सी कहानी हो या तरक्की के किस्से, ये शो फजील के साथ आपके हिस्से।
6: सुनिए अनप्लग इवनिंग विद आरजे फजील, संडे टू थर्सडे 6 PM टू 7 PM ओनली ऑन FM 107, दिल से देसी।
2: आप सुन रहे हैं प्रोग्राम हेल्थ गाइड विद डॉक्टर फौजिया शफीक, ओनली ऑन FM 107, दिल से देसी।
1: जल्द आज हम बात कर रहे हैं प्रोस्टेट कैंसर की, और जैसे कि बहुत बड़ी तादाद में जो अफराद हैं उसमें मुबतला हैं, मुतासर होते हैं पूरी दुनिया में भी, और कतर के स्टैटिस्टिक्स भी हमने आपके सामने रखे, तो डॉक्टर साहब हमें बता रहे हैं कि क्या क्या रिस्क फैक्टर्स हो सकते हैं कैसे। और डॉक्टर साहब थोड़ा सा जैसे आपने हमें बताया कि इसकी जो जैसे स्क्रीनिंग वगैरह بھی کی جاتی ہے مگر ہمارے لسنر ہیں ان کا کوسچن ہے ایک ہمارے ساتھ ہیں ان کا احمد کہہ رہے ہیں کہ ان کی عمر جو ہے وہ 55 ہے اور رات کو وہ دو تین بار یورن جو ہے وہ یورن کے لیے اٹھنا پڑتا ہے تو کیا وہ یہ سمجھیں کہ انہیں پروسٹیٹ کینسر کا خطرہ ہے
0: نہیں جیسے میں نے بتایا کہ اباؤٹ دی ایج آف 50 پروسٹیٹ گلینڈ انلارج ہو جاتا ہے یا انلارج ہونا شروع ہو جاتا ہے تو کچھ پیشنٹ روٹینلی جانا شروع کر دیتے ہیں مطلب رات کو دو تین دفعہ ایک دفعہ جتنے بھی ایج گزرتی جاتی ہے تو یہ ہے کہ اس کو لوور یورین ٹریک سمپٹمز کہتے ہیں
1: ٹھیک
0: یہ ہے کہ ابھی ہر ایک بندے کو جو اباؤ 50 ہے اس کو یہ سمپٹمز کسی نہ کسی درجے میں شروع ہو جاتے ہیں
1: جی ٹھیک ہے
0: بار بار آنا پہلے جو ہے وہ بندہ کافی ٹھی پانی اور ینگ جب ہوتا ہے تو گھنٹوں گھنٹوں نہیں جاتا تھا ابھی مطلب تھوڑی دیر میں وہ جاتا ہے کیونکہ پروسٹیٹ انلارج ہو جاتا ہے تو اس کی وجہ سے پوری بلیڈر ایویکویشن نہیں ہوتی لیکن یہ ہے کہ یہ سمپٹمز ہو تو وہ ہیلتھ سینٹر میں جا کے جو پرائمری ہیلتھ سینٹر کیئر فزیشین ہے اسے ڈسکس کر سکتا ہے اور وہ پی ایس اے ریکویسٹ کرے گا
1: ٹھیک ہے
0: تو پی ایس اے ٹیسٹ کر کے اس کے مطابق وہ پھر ڈیسائیڈ کرے گا کہ پی ایس اے اگر ہائی ہے تو اس کو پھر فردر مطلب وہ یورولوجسٹ کے پاس بھیجے گا اور اس کو انویسٹیگیٹ کریں گے الٹرا ساؤنڈ یا مثلا ایم آر آئی وغیرہ کی ضرورت پڑے تو تب ہم کہہ سکتے ہیں اس طرح ہر ایک بندہ جو ہے جیسے ہم نے بتایا کہ بینائن پروسٹیٹک جو ہے جو کینسرس نہیں ہوتا وہ موسٹ کامن ہے 90% اونلی جو 10% ہے اس سچویشن میں وہ کینسر ہو سکتا ہے تو اسی لیے ڈیفینیٹلی ان کو جانا پڑے گا ہیلتھ سینٹر میں یا پرائیویٹ سیکٹر جہاں پہ بھی ہے اور پی ایس اے ٹیسٹ کرانا پڑے گا
1: ٹھیک جی ڈاکٹر صاحب ہمارے ایک اور لسنر ہیں نام نہیں لکھا مگر پوچھ رہے ہیں کہ آپ جو علاج کا فیصلہ کرتے ہیں جیسے آپ نے ابھی بات کی کہ کبھی سرجری کی جاتی ہے یا اس کو ریز جو ہیں وہ لگائی جاتی ہیں یا پھر ریڈیشن کی بات کریں اور مگر یہ کہ پھر کب کس وقت آپ کرتے ہیں کیا اس میں نئی جو ٹیکنالوجیز ہیں جیسے کہ سننے میں آ رہا ہے اور جو ٹریٹمنٹس ہیں وہ بھی موجود ہیں تو یہ جو پرانی ساری چیزیں ہیں اسی طرح سے کی جاتی ہیں
0: یہ بھی انٹرسٹنگ اور امپورٹنٹ کوسچن ہے تو فرسٹ آف آل ہم جیسے میں نے بتایا کہ بایوپسی ہو جائے ہمیں پتہ چل جائے سٹیج کیا ہے رسک کیا ہے اس میں ہم لوگ رسک دیکھتے ہیں کچھ پیشنٹ ہوتے ہیں لو رسک کچھ ہوتے ہیں ویری لو رسک اس میں مطلب آپ اس کی جو بایوپسی پروسٹیٹ کی لیتے ہیں یہ پہلے ہم چار بایوپسیاں لیتے تھے ٹرسٹ بایوپسی کہتے ہیں الٹرا ساؤنڈ سے کرتے ہیں پھر 6 ہو گئیں پھر 10 ہو گئیں پھر 12 ہو گئیں تو مختلف لوب سے مختلف جگہ پہ پنکچر کرتے ہیں ابھی کچھ لوگ تو ایون جو ہے ایم آر آئی گائیڈڈ جہاں پہ مطلب لیژن نظر آ رہے ہیں تو اس کے بعد پیتھولوجسٹ اس کو ریویو کرتا ہے اگر پروسٹیٹ ٹیومر سٹیج 1 سٹیج 2 ہے لو رسک ہے یا ویری لو رسک ہے کچھ پیشنٹ کو ویری لو رسک کو ہم ٹریٹ بھی نہیں کرتے ان کو کہتے ہیں ہم آپ سرویلنس کریں آپ مطلب اگلے 6 مہینے میں دوبارہ پی ایس اے چیک کرتے ہیں سال میں دوبارہ پھر بایوپسی کرتے ہیں
1: عام زبان میں جیسے عام ہم کہیں تو فالو اپ
0: کرتے ہیں لیکن اس میں یہ ہے کہ اگنور نہیں کرنا کیونکہ کچھ پیشنٹ کی ایک انزائٹی ہوتی ہے سائیکولوجیکل سٹریس ہوتا ہے کہ بھئی مجھے ٹیومر ہے اور آپ کہہ رہے ہیں کہ فالو اپ کرو مجھے ٹریٹمنٹ چاہیے تو یہ ڈسکشن ہم پیشنٹ کے ساتھ کرتے ہیں کہ
1: اگر
0: ہاں ہاں اگر کوئی پیشنٹ وریڈ ہے کہ وہ کہتا ہے نہیں بس وہ ٹیومر نکال دیں تو ڈیفینیٹلی جو اسمال ٹیومر ہوتے ہیں ویری لو رسک اس میں پھر سرجری ہوتی ہے لیکن ابھی سرجری کے نعم البدل ادر آپشن آئے ہیں جس کو نینو نائف کہتے ہیں نینو نائف ٹیکنالوجی ہے یورولوجسٹ یوز کرتے ہیں اس کے علاوہ ایس بی آر ٹی ہے
1: یہ نام ہے مختلف نام ہے تو اس کی جو ہے ٹرانسلیشن نہیں یہ مختلف ٹیسٹ ہیں جیسے ڈاکٹر صاحب بتا رہے ہیں تو
0: سٹیریوٹیکٹک باڈی ریڈیو تھراپی جو ایس بی آر ٹی ہے اس میں فوکس ریڈیشن دیتے ہیں کچھ ہے بریکیو تھراپی کہتے ہیں اس میں باہر سے ریڈیشن نہیں دیتے تھے بلکہ پروسٹیٹ میں مختلف سیڈز ڈالتے ہیں ریڈیو ایکٹیو مٹیریل کے اور وہ وقت کے ساتھ

0: साइट पर ड्राइव ना कर दे। तो असल बात हुई है, जो हमारी किताबें हैं ना, इल्म व हिकमत का माखिज़, वो हमें पता है मुस्तनद किताबें हैं, कुरान है, सही बुखारी हैं या ये हैं। और वाकई कुरान और इन किताबों को पढ़ने से वो कहते थे ना, आपको रिलैक्सेशन फील होता है। और आपने एक वर्ड सुना होगा बेड टाइम स्टोरीज, हमें बड़े बुजुर्ग भी इस्लामी कहानियाँ और कुछ बुक्स
1: बिल्कुल
0: वो आपको रिलैक्सेशन ले जाती हैं। अब स्क्रीन टाइम हो तो फिर स्लीप टाइम नहीं रहता, फिर उठना टाइम हो जाता है, फिर वो बंदे के ना एक्टिव टाइम शुरू हो जाता है।
1: बिल्कुल बिल्कुल,
0: किताबें पढ़ना साथ में, और अक्सर लोगों के मशगले होते थे, उन्होंने साइड टेबल पे बुक्स रखी और सोने से पहले। अच्छा, उसका इम्पेक्ट सुबह तक रहता है, और आपके उसमें ना आपकी फिक्र या कोई ऐसी चीज़ें समझ बड़ी अच्छी आती हैं, ये आपने नोट करें। फिर उसके बाद सुबह आपने रिव्यू कर लिया, सोते हुए थोड़ा सा आपने वो किताबें वो पढ़ ली, तो ऑनेस्टली वी आर मिसिंग। मैं बचपन में, खैर शायद मजबूरी कह लें या हालात ऐसे थे, किताबें और रसायल हमने जो बहुत पढ़े, इसलिए इंटरनेट नहीं था,
1: बिल्कुल
0: नहीं थी, तो छोटी सी लाइब्रेरी और स्टोरी बच्चों की और मस्जिद की लाइब्रेरी, तो हमारे पास ये एक एक्टिविटी थी, वही अवेलेबल एक्टिविटी थी, और बड़ी नाइस। या शायद लोग कहते हैं आप, हर बंदा अपने ज़माने को ही अच्छा
1: कहते हैं। नहीं बिल्कुल बिल्कुल, अब ये तो ये जो तजुर्बा है ये हम भी करके देख सकते हैं, हमारे लिसनर्स भी हैं जिनको नींद के हवाले से परेशानी है, तो भाई आप इस तरह की एक्टिविटीज़ रखें, चूँकि स्क्रीन पर रहेंगे तो ये तबी तौर पर भी इस पर काफ़ी मसाइल मुरतब होते हैं, हर किसी को पता है। तो बहुत ही अहम एडवाइस आपने दी है जुकनन भाई, और सवालात के अप्रोच और आपका जो तजुर्बा आपने बताया स्टूडेंट लाइफ में, आपके टीचर्स आप लोगों को किस तरह गाइड करते थे, तो काफ़ी सारे अहम मसाइल आ गए, सवालात के मसाइल आ गए।
0: सवाल तो अल्लाह ताला ने हमें कहना, सवाल ही कुरान में गौर व फिक्र करो, गौर व फिक्र का मतलब है कि आप सोचते हैं, और ये बेसिक चीज़ों से हम अशरफुल मखलूकात होते ही ना, वरना आज भी हम लोग शायद गधों ऊंटों पे होते, और हवाई जहाज और टेक्नोलॉजी और किसी मखलूक ने नहीं की, तो अल्लाह ताला ने हम पे जो फ़ख्र किया है, तो हमारा तकाज़ा या हमारा फ़र्ज़ बनता है उसको अल्लाह ताला ने इतनी स्पेशल मशीन बनाई है। यानी आज तक एक तरफ तो कहते हैं बहुत समझ गए हैं, फिर अगले दिन आता है ओहो ये एक नई चीज़ है, अभी तक इतने अरसे से इस मशीन के ऊपर जितनी इंफॉर्मेशन है, दुनिया में सबसे ज़्यादा रिसर्च मेडिकल ऑन ह्यूमन हेल्थ और उसके फंक्शन पर है, उसके बाद बाकी जो चीज़ें हैं, क्योंकि ह्यूमन लाइफ इज़ मोस्ट कॉस्टली, सबसे ज़्यादा रिसर्च पूरी दुनिया में हर
1: जगह अपने
0: मसाइल के हिसाब से।
1: बिल्कुल, एक और सवाल मेरे जहन में आ रहा है सवालात के हवाले से, कि एक ज़माना था कि हम जो हमारे टेक्स्ट बुक हुआ करती थी, यानी जो क्लासेस में, तो अपने ज़माने की बात है कि हम तो टेक्स्ट बुक ही पढ़ते थे, लेकिन एक वक्त आया कि गाइड बुक काफ़ी सारे निकले, और सवालात पर मुश्तमिल काफ़ी सारे सवालात, क्वेश्चंस और आंसर्स और ये वो अपने ज़माने में हमने इतना देखा नहीं, लेकिन बाद में देखा गया कि इसका जो है ना पूरा मार्केट भरी हुई है इस तरह की किताबों से। तो यानी आपको क्या है? ये भी नहीं लगता कि ज़्यादा यानी सवालात पर फोकस करने से आप मेन स्ट्रीम से अलग हो रहे हैं, मेन बुक से तवज्जो हटकर सिर्फ सवालात याद करने लग गए हैं बच्चे, और फिर मसला कुछ अलग तरीके का हो गया, तो ये क्या दरअसल तरक्की है या तदन्नी यानी इन्हितात है, आप क्या कहेंगे?
0: अगर आप बुरा ना माने तो मैं इसमें कहूँ कि इसमें उस्तादों की नाअहली शामिल हो गई, कि वो उस चीज़ को सब्जेक्ट को लेके बैठ के टीचर बच्चों के साथ डिस्कशन करें, उस चीज़ को हाईलाइट करें कि बच्चा गाइड ए बी सी डी के जो कमर्शियल या बेचने के लिए बनी है, कैपेबल टीचर उनको उस गैप को फिल करता है, लेकिन नहीं, अब वहाँ पर फिर ट्यूशन शुरू हो गई, अर्निंग और मुख्तलिफ एस्पेक्ट्स आ गए। अगर आप पुराने मकतबे फिकर में असातज़ा जिन टीचरों
1: को
0: पढ़ते रहे, आप उनका देखें टाइम, उनका रवैया, उनके एटीट्यूड्स, ये मैच नहीं करते उनसे।
1: अब सब तो तिजारत और बिजनेस का सोचने लगे हैं, और फिर सोचते हैं कि मैं कुछ गाइड लिख दूं तो मेरे किताबें चल जाएगी बिजनेस में।
0: इसमें उस टीचर को वो रियासत इज्जत और एहतराम, इनाम और इकराम दे, कि वो इस तरफ सोचे ना कि जो हजारों लाखों बच्चों को गाइड कर रहा है, उस मुल्क का मुस्तकबिल, اس کے ہاتھوں میں ہے تو اس کو اگر 10,000 کی جگہ وہ 50 دے تو نیور مائنڈ یار وہ اس قابل ہے وہ ڈیزرو
1: بالکل
0: اس کو اتنا 3-4 گنا دیں کہ وہ اس طرف سوچے ہی نہ وہ اتنا کیپیبل اس طرح ہے تو پھر بندہ یہی سوچے کہ میں اتنا تعلیم اور اتنے لیول پہ آؤں کہ مجھے اس طرف فکر کرنے اور عزت اور احترام اس پیشے میں جو ہے کہتے کہ استاد کا نام آتے ہی کتنا محبت احترام کا لفظ آتا ہے
1: بالکل
0: تو اس کے ساتھ اگر کہیں کہ یہ اب کمانے لگ گئے ہیں یہ ہمیں مس گائیڈ کرنے لگ گئے ہیں یہ چاہتے ہیں ہمارے سے ٹیوشن پڑھیں کتنا ڈس ریسپیکٹ فیل ہوتا ہے یہ ڈیزرو نہیں کرتا یہ
1: بالکل تو پھر اب عام حالات پر پھر وہ کہیں گے کیا ہم بنا یعنی کمائی کیسے چلیں گے یہ بھی ایک سوال ہے تو اس حساب سے آپ نے جو ایڈوائز دی یہ بھی اہم ہے اپنی جگہ پر کہ ہمیں ان کی عزت افزائی کے لیے ان کے سپورٹ کے لیے ہر پل کوشش بھی کرنی ہے تاکہ ان کو اس طرح کی صورتحال کا سامنا نہ کرنا پڑے
0: بالکل تو پھر تو ہمیں یہ مسئلے نہ رہیں اور ابھی بھی ایسی قومیں ہیں ہمارے شاید اپنے نام سنا ہو اشفاق احمد رائٹر
1: جی بالکل
0: وہ اٹلی میں گئے تو کہتے ہیں ایئرپورٹ پہ ان کو پتا چلا کہ وہ استاد ہیں انہوں نے بڑی عزت دی لائن سے ہٹ گئے اس کے لیے کھڑے ہو گئے ان کو ایک پرائورٹی دی
1: ماشاءاللہ
0: تو جن معاشروں میں استاد کی عزت ہے وہی یقیناً آگے بڑھتے ہیں
1: بالکل بس اس اہم رسالہ اور میسیج پر جو ہے نا اختتام کریں گے بہت بہت شکریہ ذوالقرنین بھائی جزاک اللہ خیر بارک اللہ فیکم سامعین کرام اسی کے ساتھ جو ہے نا ہم ایک بریک کی طرف بڑھتے ہیں بریک کے بعد انشاءاللہ درود کا عمل ہوگا اور پھر باذن اللہ تعالی آپ سے دوبارہ ہم کنٹینیو کریں گے یہ گفتگو جاری رہے گی سوالات سے متعلق ہماری یہ گفتگو تو جڑے رہیے ہمارے ساتھ ملتے ہیں ایک چھوٹے سے بریک کے بعد
2: آپ نے سنا ہمیں آن ایئر ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @ FM 107 قطر دل سے دیسی
3: ستارے اتریں گے میدان میں عظمت کی جستجو میں ٹیمیں ٹکرائیں گی ٹاپ پوزیشن کے لیے اور جوش ایسا جو آخری سیٹی تک تھمنے نہ پائے 2 بینک سٹارز لیگ صرف الکاس کے انکرپٹڈ چینلز اور شوف پلیٹ فارم پر
4: دوستوں گاڑی کی روف ٹاپ پر بیٹھنا یا ونڈو سے باہر جھانکنا صرف ایک ٹریفک وائلیشن نہیں بلکہ یہ ایک بہت بڑا سیفٹی رسک بھی ہے جب گاڑی چل رہی ہوتی ہے تو ایسے رویوں سے نہ صرف آپ کی اپنی جان خطرے میں ہوتی ہے بلکہ دوسرے لوگ بھی نقصان اٹھاتے ہیں ایسے انسیف اور الیگل ایکشنز کا سامنا کرتے ہوئے ہم نہ صرف اپنی زندگی خطرے میں ڈالتے ہیں بلکہ دوسروں کو بھی چوٹوں کا شکار بنا سکتے ہیں ٹریفک لاز کا مقصد صرف قانون پر عمل کرنا نہیں بلکہ ہماری اور ہمارے آس پاس کے لوگوں کی سیفٹی کو انشیور کرنا ہے گاڑی کے اندر رہ کر سیٹ بیلٹس کا استعمال کرنا اور ونڈو کے اندر رہنا ضروری ہے یہ سب پریکاشنز نہ صرف ہمارے لیے بلکہ ہمارے بچوں اور دوسرے سفر کرتے لوگوں کے لیے بھی ضروری ہیں ٹریفک وائلیشنز کا انجام صرف فائنز یا لیگل ایکشنز تک لمیٹڈ نہیں ہوتا بلکہ اس سے سیریس انجریز اور ایکسیڈنٹس کا خطرہ بھی ہوتا ہے ٹریفک لاء کے آرٹیکل نمبر 83 کے تحت ایسے رویوں کو قانون کے تحت سزا ملتی ہے جو ہمارے لیے ایک ضروری وارننگ ہے ہماری ذمہ داری ہے کہ ہم اپنے بچوں کو صحیح راستے پر چلنے کی تعلیم دیں اور انہیں صفائی اور حفاظت کے طریقوں کا احساس دلائیں آئیے ہم سب مل کر ٹریفک رولز کو اپنا کر نہ صرف اپنی لائف کو پروٹیکٹ کریں بلکہ اپنے آس پاس کے لوگوں کے لیے بھی ایک بہتر اور سیفر انوائرمنٹ کریئٹ کریں FM 107 آپ کے محفوظ سفر کی خواہش کرتا ہے
2: آپ سن رہے ہیں ٹمارو ریفلیکشنز ود طلحہ اشرف الزمان اونلی آن FM 107 دل سے دیسی
1: ہاں جی درود کامل شروع کرتے ہیں اور درود سنیے اور جہاں تک آپ دوسروں کو بھی درود کامل کے حوالے سے ترغیب دیجئے بہت ہی ایک مبارک عمل ہے جمعہ کے دن تو اس کی یاد دہانی کرنے کے لیے آپ لوگوں کے ساتھ تو یہ جو ہے نا پلے کرتا ہوں میں سپلیکیشن سامی یوسف کی زبانی سنیے اور دوسروں کو بھی بتائیے باذن اللہ تعالیٰ کافی فضیلت کامل ہے اور ساتھ ساتھ جو ہے نا درود شریف کے حوالے سے رحمت کے معاملے پر بھی کبھی فیصلہ

0: نماز کی اپنی اہمیت ہے، اللہ سبحانہ وتعالی ہمیں نماز کو اس کے وقت پر ادا کرنے کی توفیق عطا فرمائے. تو پھر صحابی نے نبی صلی اللہ علیہ وسلم سے پوچھا پھر کون سا عمل ہے، فرمایا بر الوالدین، والدین کے ساتھ حسن سلوک. پھر پوچھا اس کے بعد، فرمایا الجہاد فی سبیل اللہ. تو یہ ایک بندے کا سوال ہے اور اس کے جوابات آپ نے سن لیے جس طرح کہ نبی صلی اللہ علیہ وسلم نے اسے جوابات عنایت فرمائے. اب آگے ایک دوسرے مجلس کا منظر دیکھیے. ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا گیا ای العمل افضل، عمل کون سا عمل زیادہ افضل ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا ایمان باللہ ورسولی، اللہ اور اس کے رسول پر ایمان. پوچھا گیا پھر، فرمایا الجہاد فی سبیل اللہ. پھر فرمایا گیا حج مبرور. تو دیکھیں سامعین کرام، اس طرح جو ہے نا جواب میں چینجز آئے ہیں. اس کا مطلب یہ نہیں کہ جو دل میں آ رہا ہے وہی کہا جا رہا ہے، بات ایسی نہیں، بلکہ آپ صلی اللہ علیہ وسلم موقع اور جو ہے نا مواقع کے اعتبار سے، صورتحال، اس بندے کے حالات، اس بندے کا پس منظر کیا ہے، سوال کا پس منظر کیا ہے، تو اس تمام امور کی رعایت کرتے ہوئے آپ صلی اللہ علیہ وسلم جو ہے نا جواب دیتے تھے. تو یعنی سوالات وہی ہیں لیکن جوابات میں چینجز آ جاتے ہیں. ہاں جی، تو وہ جو ہوتے ہیں نا ایک پرسکرپشن، ایک پرسکرپشن سب کے لیے، ایک وصفہ، ایک نسخہ، آپ کی بیماری جیسی بھی ہو آپ یہ دوائی اگر پیتے ہیں تو آپ کی جو ہے نا ساری چیزیں جو ہے نا آپ کے حل ہو جائیں گے. یہ تو یہ جو ہمارے ملکوں میں خاص طور پر اس طرح کے اعلانات کرتے ہوئے آپ کو کافی لوگوں کو ملیں گے کہ وہ راستوں میں اس طرح بیچ رہے ہوتے ہیں. بھائی ایک ہی نسخہ، یہ ایسا نسخہ ہے تریاق جیسا نسخہ، اس کو اگر آپ لیتے ہیں تو آپ کے تمام تر مسائل کا حل ایک ہی دوا میں. تو اس طرح کے اعلان کرنے والے لوگ، وہ یعنی بیچنے والے، دوائی بیچنے والے، یہ کافی لوگ ہوتے ہیں. تو بات یہ ہے کہ دراصل کیا آپ کو لگتا ہے کہ اگر تمام چیز حل ایک ہی جگہ میں، اگر وہ ایک حل ہے تو وہ قرآن ہے، یہ واحد نسخہ ہے جو تمام تر بیماریوں کا شفا ہے. اور یہ ڈیپینڈ کرتا ہے بندے کے توکل اور اعتماد پر، یقین پر، اللہ سے اس کے تعلق پر. بس اوقات بندہ بیماری میں رہتے ہوئے بھی اللہ کا شکر ادا کرتا ہے اور اس کی نعمت کو سمجھتا ہے اور اس کے سکرات اور بھی مزید گہرے ہوتے ہیں. اللہ کو پتہ ہے کہ بندے کو کس حالت میں دے کر اس کو اپنے قریب کرے، کبھی کسی کو آزمائش میں مبتلا کر کے کبھی کسی کو نعمت دے کر. تو یہ اللہ کا فیصلہ ہے اور مومن ہر وقت اللہ کے فیصلے پر راضی رہتا ہے، یا تو وہ صبر کا رویہ اختیار کرتا ہے یا تو شکر کا. اور یہ واحد ایک نسخہ ہے جس میں ہمارا دستور حیات ہے، جس میں ہمارے لیے شفا ہے، قلبی طور پر تسکین ہے. ہاں جی، اگر جو میں کہہ رہا تھا کہ وہ جو لوگ ہیں کچھ ایسے دوائی بیچتے ہیں، یہ کیا دراصل یعنی اگر آپ علمی اعتبار سے سوچ لیں کیا صحیح ہے، کبھی بھی نہیں. تو مسئلہ یہ ہے کہ بعض اوقات سوالات کے بھی سر ایک جوابات نہیں دیے جاتے. اگر ایک ہی سوال ہو لیکن جوابات جو سائل ہے، اس کے لب و لہجے، اس کی یعنی بیک گراؤنڈ، پس منظر اور یعنی حالات کے اعتبار سے جو ہے نا جوابات میں چینجز آتے ہیں. بعض اوقات اس کی رعایت کے تو جب جواب دیے جاتے ہیں تو ہم سمجھنے لگتے ہیں کہ ارے آپ نے اس کو ایسا جواب دیا تھا، اب آپ کے جوابات میں یہ چینجز آ گیا. اچھا جی، پھر آپ کی جو ہے نا جوابات صحیح نہیں ہیں، آپ بہت غلط ہیں، آپ جیسا من ویسا جواب دیتے ہیں تو یہ بالکل غلط ہے، آپ کو شریعت کا علم نہیں، آپ یہ نہیں وہ نہیں. ہاں جی، آپ دیکھیں نا رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ کیا ہوا کہ ایک شخص نے رسول اللہ صلی اللہ علیہ وسلم سے کہا کہ اوصنی، مجھے نصیحت فرمائیے. آپ صلی اللہ علیہ وسلم نے فرمایا لا تغضب، غصے کے اثر میں نہ بہو. اس نے بار بار نصیحت چاہی اور جواب یہی رہا لا تغضب لا تغضب. دوسری روایت میں دوسرے لوگوں کو تقویٰ، اللہ کی بڑائی کا بیان کرنے، معمولی سے معمولی نیکی کو حقیر نہ سمجھنے، کسی کو پانی دینے اور اپنے بھائی سے کشادہ چہرے کے ساتھ ملنے کی نصیحتیں بھی ملتی ہے. تو سامعین کرام، تو ایسے مختلف جوابات کی شرح میں آپ کیا کہیں گے؟ دراصل یہاں رعایت ہے سائل کی کیفیت کی ضرورت، اور اس کے لیے زیادہ اہم پہلو کو ملحوظ رکھا گیا ہے. تو سامعین کرام، یہاں
1: हमें भी जब हमसे कोई सवालात लेकर आए हमारे पास, तो ये नहीं कि हमें अपना जो एक नुस्खा है, जिस नुस्खे में हमें कामयाबी मिली है कुछ ऐसा, तो हम सब पर यूं ही बेच रहे हैं कि हाँ आप भी ये कर लो ना, ये परमानेंट, यही एक यानी कामयाबी का वाहिद नुस्खा है, आपको ऐसे ही करना है। हालांकि वो आगे जाके जब उस पर अमल करता है तो उसको वो नतीजा नहीं मिलता, तो ये तरीक़ा सही नहीं। आपने जब साहिल के हालात को सही से समझना है और बाकी काफ़ी सारी चीज़ें कंपेयर करके फिर आप उनके लिए सही जवाब देखिए। जवाब सही जवाब देने में लोगों की रहनुमाई करने, ये दरअसल रहनुमाई करना ये बहुत बड़ा एक फजीलत का काम है। और यानी मैं तो ये समझता हूँ, ये बल्कि ये मैं नहीं समझता, ये हदीस की बात है कि खैर की अमर पर अगर अद्दालु अलल खैर का फ़ाइली ही, कि खैर पर कोई दलालत करने वाला, खैर की तरफ रहनुमाई करने वाला, गोया के वो काम करने वाले के मानिन है, यानी उसको ऐसा अजर मिलेगा। उसी तरह शर की तरफ दावत देने वाला, उसको भी शर की यानी गुनाह और गुमराही के जितने यानी वो जो गुनाह लिखे जाते हैं, तो ये भी उसके लिए भी लिखा जाएगा जो उसकी तरफ रहनुमाई कर रहा है। तो हमें सोचना चाहिए कि मैं अपने अगियार को, अपने साथ रहने वाले को, अब हमारे आसपास रहने वाले को, इर्द गिर्द के हाशिए को, मैं क्या खैर की तरफ रहनुमाई कर रहा हूँ या शर की तरफ। तो यानी कोशिश ये होनी चाहिए कि मैं मफातिहुल खैर बनूँ, खैर की कुंजियाँ बनूँ, मुझसे खैर ही खैर फैले। और इस सिलसिले में अज़कार सबाहो मसा है कि सुबह शाम अज़कार में ये बात बार बार आई, अल्लाह अल्लाहुम्मा इन्ना नसअलुका मिन कुल्ली खैरिन खज़ाइनुहु बियदिक, या अल्लाह हमें आपके हाथों में, आपके पास जितने खजाइन हैं, जितने ख़जाना है, उनमें से हर एक ख़जाना से, हर एक तुझ इससे यानी ढेर से मुझे कुछ ऐसा खैर का कोई यानी तोहफ़ा दे दे। तो ये अल्लाह से हमारा सवाल है। सामिन किराम, जिस हमारी गुफ्तगू हो रही थी कि खैर के कामों में हमें मदद करना है, तो जब यानी हम खैर की तरफ रहनुमाई करेंगे तो गोया के हम खैर करने वाले की तरह हमें उसको अजर मिलेगा। अल्लाहु अकबर। जिस वजह से जब हम दूसरों को रहनुमाई करते हैं तो सोचे भाई उसके लिए खैर कौन सा होगा, उसके हालात के अतबार से मौजू कौन सी हिदायत है, क्या रहनुमाई है, तो उस पर ज़रा अगर डिटेल्स में अगर सोचेंगे तो फिर जवाब देंगे, तो ये ज़्यादा बेटर है। मशवरा देने से पहले एक कुर्सी पीछे खींच कर बैठने की ज़रूरत है। आप पहले उस शख्स की पूरी बात सुनी, पहले उस शख्स की पूरी बात सुनी जाए, उसकी उम्र क्या है, हालात क्या हैं, सलाहियत कहाँ हैं, खौफ क्या है, ज़िम्मेदारियाँ क्या है, वो जिस सवाल को ज़बान पर लाया है, कहीं उसके पीछे असल सवाल कुछ और तो नहीं। क्योंकि बाज़ औक़ात आदमी पूछता कुछ है मगर तलाश कुछ और कर रहा होता है। एक नौजवान कहता है कि अरे भाई मैं कौन सा सब्जेक्ट लूँ, शायद असल सवाल उसका हो कि मैं किस काम के काबिल हूँ। कोई यानी अगर बच्चों में से कोई बच्चा, एक बेटा पूछ लेता है क्या मुझे ये जॉब छोड़ देनी चाहिए, शायद वो अंदर उसका सवाल कुछ अलग हो कि क्या आप मेरी परेशानी को समझ भी रहे हैं। कोई दोस्त अगर आपसे पूछे कि बताओ मैं क्या करूं, तो आप साथ साथ जो है ना सोल्यूशन से बताने से पहले आप ज़रा सोचें दरअसल ये सवाल क्यों कर रहा है। तो सामिन किराम, आज की गुफ्तगू हमें दो कुर्सियों पर बिठाती है। एक कुर्सी साहिल की है, वहाँ बैठें तो मालूम हो कि सवाल करना कमज़ोरी नहीं, लाइल्मी के बावजूद पूछने से गुरेज करना इंसान को गलत रास्ते पर तवील सफ़र करा सकता है। अब सवाल के साथ अदब भी होना चाहिए, सही शख्स का इंतखाब भी, मुनासिब वक्त भी, और जवाब को अपनी ख्वाहिश के मुताबिक ढूंढने के बजाय हकीकत को कबूल करने की आमादगी भी हो, वो तैयारी भी हो, इस्तेदादियत कहते हैं ना इसे। तो अच्छा, दूसरी कुर्सी जवाब देने वाले की है, वहाँ बैठे तो मंज़र और बदल जाता है। अब सिर्फ ये काफ़ी नहीं कि हमारे पास कोई दुरुस्त जुमला मौजूद हो, देखना ये भी है क्या यही जुमला उस शख्स के लिए उस हालत में उसी अंदाज से कहना मुनासिब है या नहीं। और शायद नबवी मनहज जो है ना, ये ऐसी मकाम पर ज़्यादा नुमाया हो जाता है कि सामने आने वाला इंसान وہ دراصل ایک سوال میں نے شروع میں اس کو مینشن کیا تھا کہ سوال جو نہیں سوالات کے الفاظ نہیں ہوتے

0: السلام کے لیے کیے جانے والے عظیم کاموں کا بھی ذکر آتا ہے. گویا ایک ایسے سلطنت جس کے وسائل انسانی حدود تک محدود نہیں. اور پھر سلیمان علیہ السلام کی داستان میں ملکہ سبا بلقیس کا واقعہ بھی آتا ہے. سلیمان علیہ السلام کے محل میں وہ داخل ہوتی ہیں تو سامنے ایک ایسا شفاف فرش دیکھتی ہیں کہ اسے پانی سمجھ بیٹھتی ہے. قرآن کہتا ہے قیل لہا ادخل الصرح فلما رأته حسبته لجة وكشفت عن ساقيها. ان سے کہا گیا محل میں داخل ہو جائے. سر بھائی یہ جو آپ نے آیت سنی اور واہ کہا نا, تو قرآن کی تعبیری انداز میں بھی ایک وہ مزہ ہے کہ آپ کو پتہ چلتا ہے کہ بلقیس کی وہ مٹھاس ہے.
1: ساری چیزیں بیان کرنا, ہم وقت اتنا کم ہوتا سامعین کہ اس کو ہم بیان نہیں کر سکتے, مطلب پورا پورا دن کم پڑے.
0: اب ذرا اس کے معنی کو میں بتا دیتا ہوں, یہ آیت جو اس کا معنی کیا ہے. ان سے کہا گیا کہ محل میں داخل ہو جائیے, جب انہوں نے اسے دیکھا تو اسے گہرا پانی سمجھا اور اپنی پنڈلیاں کھول لی. تب سلیمان علیہ السلام نے بتایا انہ صرح ممرد من قواریر, ارے یہ تو شیشے سے بنا ہوا یعنی ہموار اور شفاف محل,
1: یعنی اتنا ٹرانسپیرنٹ کہ پہلی نظر میں گلاس کا احساس ہی نہ ہو اور پانی نظر آئے. تو بھائی آج کسی ماڈرن بلڈنگ میں گلاس فلور دیکھ کر ہم امپریسڈ تو ہو جاتے ہیں, یہاں قرآن ایک ایسی رائل سین کا ذکر کر رہا ہے جہاں بلقیس نے اسے پانی سمجھ لیا.
0: جی سر بھائی, اور اسی لمحے میں پروگرام کے اس لمحے میں ایک مرتبہ ذرا ٹھہر کر ہم ذرا اللہ سبحانہ تعالیٰ نے جو نعمتیں دی تھیں سلیمان علیہ السلام کو, ہوا مسخر, تعمیر کرنے والے مسخر, غوطہ خور مسخر, عظیم سلطنت, غیر معمولی وسائل, اور پھر ان سب کے بعد رب العالمین فرماتا ہے ھذا عطاؤنا, یہ ہماری عطا ہے. دیکھیں مختصر جملہ ہے, پوری سلطنت کو ایک لفظ میں سمیٹ دیا گیا,
1: سبحان اللہ,
0: عطاؤنا, ہماری عطا,
1: سبحان اللہ.
0: جس چیز کو دیکھ کر دنیا کہے ارے کتنی بڑی سلطنت ہے, ہمیں تو یہ خوابوں کی طرح نظر آتی, ٹھیک ہے نا. قرآن کہتا ہے یہ سب اللہ کی عطا ہے. پھر فرمایا فمنن او امسک بغیر حساب, اب تم چاہو تو عطا کرو, چاہو تو اپنے پاس رکھو, اس معاملے میں تم پر کوئی حساب نہیں. یعنی اختیار بھی دیا, وسعت بھی دی, انتظام بھی دیا ہے.
1: تو دلا بھائی یہاں مجھے لگ رہا ہے کہ سٹوری کا کلائمیکس کنگڈم ہی ہوگا. ہوا مل گئی, ریسورسز مل گئے, اتھارٹی مل گئی, بس اس سے بڑا اور کیا. لیکن سورس میں آگے جو آیت ہے وہ تو ڈائریکشن ہی چینج کر دیتی ہے بھائی.
0: بالکل, اس پورے حصے کا شاید سب سے خوبصورت مقام ہے کہ ہم سمجھ رہے تھے قطعہ مکمل ہو گئی, لیکن اللہ آگے فرماتا ہے وَإِنَّ لَهُ عِنْدَنَا لَزُلْفَى وَحُسْنَ مَآبٍ,
1: سبحان اللہ,
0: اور بے شک ہمارے پاس ان کے لیے قرب بھی ہے اور بہترین انجام بھی. یعنی مومن کا تصور یہ آخرت سے ریلیٹ ہے نا. تو گویا قرآن کہہ رہا ہے کہ سلیمان ہوا تمہاری خدمت میں ہے لیکن یہ دنیا کی عطا ہے, زمین کا وسائل تمہارے لیے ہے یہ بھی دنیا کی عطا ہے, سمندر کی گہرائیاں یہ بھی دنیا میں ہے, سلطنت بے مثال ہو گئی یہ بھی یہی رہ جائے گی, اصل خزانہ عندنا ہمارے پاس,
1: اور اس میں بھی نوازوں گا.
0: بالکل,
1: واہ سبحان اللہ. جیسا کہ ہم بات کر رہے تھے یعنی دنیا کا پورا کنگڈم ملنے کے بعد بھی قرآن فائنل سکسس کو کنگڈم نہیں کہتا. آخری لائن یہ نہیں کہ سلیمان کے پاس سب کچھ تھا, آخری لائن یہ ہے کہ وَإِنَّ لَهُ عِنْدَنَا لَزُلْفَى وَحُسْنَ مَعَابٍ.
0: بالکل سر بھائی, اور سلیمان علیہ السلام کے اس واقعے کو اگر ہم آج اپنی زندگی کے آئینے میں دیکھیں تو میرے خیال میں سب سے پہلا سوال یہ بنتا ہے کہ انسان کے پاس نعمت جتنی ہے اس سے زیادہ اہم یہ کہ نعمت اس سے کہاں لے جا رہی ہے. سلیمان علیہ السلام کے پاس گھوڑے تھے, قوت تھی, وسائل تھے, پھر اللہ نے ہوا کو بھی ان کے لیے مسخر فرمایا اور ایک بے مثال سلطنت عطا کی, مگر قرآن کا تعارف ان چیزوں سے نہیں کراتا بلکہ فرماتا ہے نعم العبد انہ اواب, کیا ہی بہترین بندہ جو بار بار اللہ کی طرف رجوع کرنے والا تھا.
1: تو یعنی طلب بھائی ہماری لائف میں بھی سوال یہ نہیں کہ میرے پاس کتنا ہے, سوال یہ ہے کہ جو میرے پاس ہے وہ مجھے اللہ سبحانہ و تعالیٰ کے قریب کر رہا ہے یا اللہ سے غافل ہے نا. کریئر ہو, پیسہ ہو, پوزیشن ہو, ٹیلنٹ ہو, نعمت کا جو سائز ہے نا وہ معنی نہیں رکھتا, نعمت کا ڈائریکشن امپورٹنٹ ہوتا ہے.
0: بالکل سامعین کرام, اور دوسرا سبق جو ہمیں ملتا ہے اس واقعے کا کہ وہ زندگی میں لغزش آزمائش کے بعد جو ہمیں سوال کرنا چاہیے یعنی جو ہماری سوچ ہونی چاہیے وہ یہ کہ آپ کس طرف پلٹتے ہیں. سوال یہ نہیں کہ بھئی کیا ہوا ہے, اب کیا ہو گیا یہ وہ, نہیں, آپ آ کے آپ نے کس کی طرف رخ کرنا ہے. قرآن نے سلیمان علیہ السلام کے بارے میں فرمایا تم مانا, پھر وہ اپنی طرف اپنے رب کی طرف لوٹ آئے. تو دو لفظ ہیں لیکن زندگی کا پورا اصول اس میں ہے. انسان سے غلطی ہو سکتی ہے, हालात बिगड़ सकते हैं, कोई नेमत हाथ से निकल सकती है, लेकिन मोमिन की कहानी वहाँ ख़त्म नहीं होती। उसके पास एक रास्ता हमेशा खुला रहता है, इनाबत यानी अल्लाह की तरफ वापसी।
1: मतलब यहाँ मुझे लगता है कि हम अक्सर उल्टा ही करते हैं तलब है। जब गलती होती है तो या तो एक्सक्यूजेस बनाते हैं या शर्मिंदगी में फंस जाते हैं। क्या कहते हैं, अब क्या फायदा,
0: मायूसी जिसे कहते हैं।
1: लेकिन कुरान का मॉडल ही दूसरा है भाई, और रिटर्न कहा जाता है। मिस्टेक के बाद भी, गलती के बाद भी ईगो नहीं, रुजू है ना, वीकनेस के बाद भी होपलेसनेस नहीं, दुआ और सेटबैक के बाद भी अल्लाह सुभान व तआला से डिस्टेंस नहीं, अल्लाह के और करीब।
0: और बिल्कुल जैसा कि आपने किस्से में भी देखा होगा सर भाई, कि यहाँ सुलेमान अलैहिस्सलाम के साथ जो भी मुश्किलात पेश आई, तो गलती और उन्होंने गलती की या नहीं, ये असल सवाल नहीं, ये कि उन्होंने दुआ की शुरुआत में भी माफ़ी ही से, माफ़ी की तलब ही से उन्होंने दुआ शुरू किया। तो इसमें हमें एक मिसाल मिलती है बिल्कुल नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआओं में भी। वो दुआओं के इब्तिदा में इस तरह अल्लाह सुब्हानहू ताला से माफ़ी मांगते थे, और ये वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को बार बार ये पूछा भी गया था कि आप इतने मगफरत क्यों तलब करते हैं, आपके तो पहले पिछले और आगे के सारे गुनाह माफ़ कर दिए गए। लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जवाब क्या था, सल्लल्लाहु अलैहि वसल्लम, अफल अकून अब्दन शकूरा, क्या मैं शुक्रगुजार बंदा न बनूं। तो सुलेमान अलैहिस्सलाम भी, अंबिया इकराम का शेवा यही था, रब्बिग़फ़िरली वहबली, मेरे रब मुझे बख्श दे, मुझे अता फरमा। तो कमी का एहसास हर वक्त आप में होना चाहिए। बाज़ औक़ात हम अपने एहसासात को बहुत ज़्यादा बुलंद कर लेते हैं, और वो समझते हैं कि भाई हम तो बहुत काम कर रहे थे। अल्लाह सुब्हानहु तआला ने आपको जितनी नेमतें दी हैं, इसका हकीकी शोर अगर आपके पास हो तो आपको लगेगा कि मैं जो कर रहा हूँ कुछ ही नहीं है। तो रब्बिग़फ़िरली, अल्लाह के करम से यानी आप अल्लाह की मगफरत भी तलब करें, और साथ साथ बड़ी उम्मीद भी हो, वहबली, और उम्मीद भी कैसा वहबली, मुल्क लाएंगे, यानी ऐसी बादशाहत जो कभी किसी को बाद में न मिले।
1: क्या बात है, सुभान अल्लाह। तो भाई अब प्रोग्राम का वक्त भी खत्म हुआ जाता है, तो अगर आज की पूरी स्टोरी को अपनी लाइफ में लेकर जाएं तो शायद फॉर्मूला बहुत सिंपल है, जैसे कि तला भाई ने समझाया और मेरे समझ में आया कि भाई नेमत मिले तो शुक्र, इम्तिहान आए तो सब्र, गलती हो तो वापसी, जरूरत हो तो दुआ, और वहीं अगर सक्सेस मिल जाए, कामयाब हो जाए, तो इंसानियत, और हर हाल में फाइनल डेस्टिनेशन अल्लाह का कुर्ब।
0: बिल्कुल बिल्कुल। और तीसरा सबक, इस पर हम हमारे प्रोग्राम को ख़त्म करेंगे, और वो सबक है वसाइल से मोहब्बत और दुनिया परस्ती। देखें ये दोनों दो बात होती हैं, एक चीज़ नहीं। सुलेमान अलैहिस्सलाम के पास उम्दा घोड़े थे, वो उनमें दिलचस्पी रखते थे, उनकी देखभाल करते थे, बाद में अजीम सल्तनत और बेशुमार वसाइल भी मिले। इसलिए दीन हमें यह नहीं सिखाता कि अच्छा अगर अच्छी सवारी, कामयाब बिजनेस या वसाइल बजात खुद ये बुरे हों, बात ऐसी नहीं। असल सवाल ये है कि ये चीज़ें आपके हाथ में हैं या आप किसी ख्वाहिशात के पीछे इन चीज़ों को जो है ना, ख्वाहिशात की मातहत काम कर रहे हैं। तो नेमत जो है ना, ये चीज़ें आपके मालिक ना बन जाए, बल्कि आप इनको अपने आपके रब्बुल आलमीन जो है, आपके जो मालिक है, उनके इरादे के मुताबिक आप इनको सर्व करें और इनको आप कंट्रोल करें।
1: तो भाई हमेशा इस बात का ध्यान रखें कि हम आप अल्लाह ताला से ज़रूर मांगें, और अल्लाह हमें सिर्फ दुनिया की कामयाबी ही नहीं दे, ये सिर्फ मत कहिए, बल्कि वो कामयाबी भी अता फरमा जो हमें तेरे करीब रखे, यही कह सकते हैं जाते जाते। और इसी के साथ हम प्रोग्राम की क्लोजिंग भी करते हैं।
0: अल्लाह सुब्हानहु ताला हमें भी उनके अपने खजाने से हर खैर और हर भलाई की तौफीक दे।
1: आमीन
0: आमीन या रब्बल आलमीन। इन दुआओं के साथ हम आज के इस हलके से इजाजत चाहते हैं। मुलाकात होगी बिइज़्निल्लाह ताला आइंदा हलके में।
1: आइंदा हलके में मुलाकात होगी। अपना बहुत सारा ख्याल रखिए। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु।
2: आप सुन रहे हैं FM 107।
3: उसे देसी
4: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें,
5: आज ही राब्ता करें
4: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
0: उस अरबी जबान की एक नहायत खूबसूरत और हकीमाना कहावत है, अलजूद मिन अलमौजूद। अलजूद यानी सखावत और फयाजी, अलमौजूद यानी जो चीज़ आपके पास इस वक्त मैसर हो। मतलब इस कहावत का ये है कि फयाजी और सखावत उसी वक्त मुतबर है जब आदमी अपनी इस्तेताद के मुताबिक देता है। अगर किसी दोस्त या अजीज को कोई ज़रूरत पेश आए और आपके पास वो चीज़ वाफिर मकदार में ना हो, तब भी जो कुछ मुयस्सर है वही दे देना।

0: أعوذ بعظمتك أن أغتال من تحتي. بسم الله الذي لا يضر مع اسمه شيء في الأرض ولا في السماء وهو السميع العليم. رضيت بالله ربا وبالإسلام دينا وبمحمد صلى الله عليه وسلم نبيا. أمسينا وأمسى الملك لله رب العالمين. اللهم إني أسألك خير هذه الليلة، فتحها ونصرها ونورها وبركتها وهداها، وأعوذ بك من شر ما فيها وشر ما بعدها. أمسينا على فطرة الإسلام، وعلى كلمة الإخلاص، وعلى دين نبينا محمد صلى الله عليه وسلم، وعلى ملة أبينا إبراهيم حنيفا مسلما وكان من المشركين. لا إله إلا الله وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير. أعوذ بكلمات الله التامات من شر ما خلق. اللهم صل وسلم على نبينا محمد. أذكار شام کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو FM 107 کی پوری ٹیم کی جانب سے شام بخیر. اللہ تعالیٰ ہمیں اپنے حفظ و امان میں رکھے اور تمام آفتوں اور مصیبتوں سے ہماری حفاظت فرمائے. آمین یا رب العالمین.
1: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi.
2: FM 107 par pesh karte hain program Mehfile Shayari. Mehfile Shayari. Tartib o peshkash RJ Mahavish Khan, RJ Seem aur Doha Wala Kabir. Doha Wala Kabir.
3: जनवरी 1959 की एक दोपहर लाहौर की सड़क पर एक अजीब मंजर है. एक टांगा दौड़े चले जा रहा, पीछे दो सिपाहियों के बीच एक शख्स हथकड़ी पहने बैठा है. उसके होंठों पर मुस्कुराहट और चेहरे पर बला का एतमाद है. ये कैमरा और मोबाइल फोन का जमाना नहीं, फिर भी लाहौर वाले उस शख्स को पहचानते हैं. मजदूर, रेड़ी वाला, पैदल और सवार, हर शख्स की नजरें उस टांगे पर लगी हैं. ऐसा लगता है कि लोग अपने महबूब की एक झलक देखने को बेताब हैं. टांगे के साथ साथ हुजूम भी बढ़ रहा है. क्या पीछे बैठा शख्स कोई सियासतदान है? लेकिन ये मोहब्बत सियासतदानों के नसीब में कहां? फिर ये है कौन? जरा संभाल के बैठिए कि हम आपको एक अजीम शख्सियत से मिलवाने लगे. फैज अहमद फैज.
4: फैज अहमद फैज.
5: फैज साहब ने छोटी सी उम्र में क्लासिक नज्म और नसर की बेहतरीन किताबें पढ़ ली थी. लिस्ट में होशरबा, फसाने आजाद, अब्दुल हलीम शरर के नॉवेल से खूब फायदा उठाया. उर्दू के तमाम असातिज़ा के शेरी मजमूए भी पढ़ डाले. जबान की सादगी ने उन्हें दाग और अमीर मिनाई का कदरदान बना दिया. मीर हसन ने इनाम में 1 रुपया दिया जो उन्हें उम्र भर अजीज रहा. खैर, जहाँ से शुरू हुई है बात उस पे आ जाते हैं.
6: 1958 में जनरल अयूब ने मार्शल लॉ लगाया तो सैकड़ों लोग एहतियातन कैद कर लिए गए. फैज भी उनके हमरा जेल पहुंच गए. कहा गया बस एक बार लिख कर दे दें कि हुकूमत के खिलाफ कुछ न बोलेंगे. फैज साहब ना माने, 4 माह कैद रहे, तब जाकर रिहाई मिली. कैद में सवाल हुआ, जायदाद कितनी बनाई, बैंक में कितना पैसा पड़ा है, किन मुल्कों के दौरे किए, किन से मिले और क्यों मिले. फैज मुस्कुराए और यूं गोया हुए, हम खस्ता तनों से मोहतसिब हो, क्या माल मनाल को पूछते हो, जो उम्र से हमने भर पाया सब सामने लाए देते हैं. फैज साहब की मंजिल सेंट्रल जेल और फिर बदनाम जमाना शाही किला थी. दांत में दर्द उठा तो जेल इंतजामिया ने अस्पताल तो भेजा मगर पुलिस वाले को साथ कर दिया. ڈاکٹر صاحب تو فیض کے پرستار نکلے, روز چیک اپ کے بہانے فیض صاحب کو بلانے لگے. خیال تھا کہ چلو کچھ دیر ہی سہی, جیل سے آزادی تو محسوس ہوگی. ایک دن جیل میں گاڑی نہ تھی. جیلر بابو نے ٹانگا اس شرط پر منگوایا کہ اسپتال جانا ہے تو ہتھکڑی پہننی ہوگی. فیض صاحب تو بالکل بھی کوئی اعتراض نہ تھا. یوں یہ اعزاز بھی حصوں میں آیا کہ جرم بے گناہی میں پابند سلاسل ہو کر بھی محبوب کی گلی سے گزرے. ویسے بھی یہ کوئی پہلا موقع نہ تھا. ایک نا کردہ گناہ کی سزا میں فیض کئی قید خانوں میں 4 برس سے اوپر اسیر رہ چکے تھے. ان پر بغاوت اور حکومت گرانی کی سازش کا الزام تھا.
3: فیض صاحب کو ایک الگ سے کمرے میں قید کر دیا گیا. اکثر لوگوں کی آنکھوں میں آنسو ہوتے ہیں مگر فیض مسکان سے ملے. جیل کا وہ وقت صرف سخت نہیں بلکہ فیض کے کلام کا انتہائی اہم دور بھی ثابت ہوا. انہی دنوں ان کا ایک دوست ملاقات کے لیے آیا. اس نے کہا, فیض بھائی یہاں تو آپ کو آزادی نہیں ہے لیکن اگر چاہیں تو قلم کی آزادی آپ کے پاس ہے. فیض صاحب مسکرا دیے اور کہا, بس وہی تو سہارا ہے. جیل کے ان اندھیروں میں فیض نے ایسی ایسی نظمیں کہیں جو بعد میں ان کی شاعری کا مرکزی حصہ بن گئی. انہوں نے لکھا, مت سمجھو ہم نے بھلا دیا, جو کچھ ہم نے دیکھا تھا جھیلا تھا یہ سب لفظوں میں اترتا ہے اور لفظ بند نہیں کیے جا سکتے. فیض کے لیے قید خود ایک تجربہ تھا. ان کا کہنا تھا کہ انسان کی اصل پہچان سکھ چین میں نہیں بلکہ مشکلات میں ہوتی ہے. اس دور میں ان کا سب سے مشہور مجموعہ دست سبا تیار ہوا. اس میں وہ نظمیں بھی تھیں جو جیل کی دیواروں کے درمیان کہیں گئیں. 1955 میں اچانک حکومت نے ان کی رہائی کا اعلان کیا. اس وقت تک فیض صرف ایک شاعر نہ رہے بلکہ عوام کے دلوں کی دھڑکن